0: अंजाम दोना।
1: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN न्यूज।
2: बोर्ड के नुकसान बाबत इजलास, वजीर आजम के बोर्ड मुतासर के माली फ्राहम मदद फराहम करण की हिदायत। शहबाज शरीफ जो चवण है तो बोर्ड दौरान फौत थींदड़ माण्हुनि जे खानदारनि जे माली मदद कई वञे। बोर्ड ऐं बरसातनि में मुकमिल तौर तबाह थियल घरनि जे मालिकनि खे माली मदद फराहम कई वञे। वफ़ाक़ी वज़ीरनि सेक्रेटरीज़ खे मुतासिर इलाइक़नि में वञी बरसाति जे नुक़सान जो जाइज़ो वठण जी हिदायत। वज़ीर आज़म खे ब्रीफिंग में ॿुधायो वियो त मुल्क जे मुतासिर इलाइक़नि मां बोर्ड मुतासिरनि खे महफ़ूज़ हंधनि ॾांहुं मुंतक़िल कयो पियो वञे। वधीक बरसातनि ऐं इम्कानी बोर्ड सबबि NDMA सूबाई डिस्टास्टर मैनेजमेंट अथॉरिटी जूं टीमूं मदद लाइ तयार आहिनि। सदर आसिफ अली ज़रदारीअ सां मलेशिया जे घरू वज़ीर सैफुद्दीन सां ऐवान सदर में मुलाक़ात। सदर पारां कानून लागू करण वारनि इदारनि ऐं सिक्योरिटी जे शोबे में पाकिस्तान मलेशिया सहकार वधाइण ते ज़ोर। दहशतगर्दी मंशात जे रोकथाम ऐं इंसानी स्मगलिंग जे ख़िलाफ़ गरियल सहकार वधाइण ते इतफ़ाक़। कराची जे इलाइक़े साइट एरिया में कपड़े जी फैक्ट्री खे लॻल बाहि ते ज़ाब्तो आणण जूं कोशिशूं जारी। 10 फायर टेंडर्स, 2 स्नॉर्कल ऐं 3 बाउज़र बाहि वसाइण जी कोशिशुनि में रुधल। चीफ फायर आफिसर जो चवण आहे त फैक्ट्री ताईं पहुचण जो रस्तो न हुजण सबबि ॾुखियायूं पेश अची रहियूं आहिनि। मुतासिर फैक्ट्री समेत घर पासे वारनि कंपनीज मां बि अमले खे ॿाहिरि कढियो वियो आहे। पाणीअ जी खोट पूरी करण लाइ वाटर टैंकर्स खां मदद वरिती पई वञे। फैक्ट्रीअ खे बाहि लॻण जो कारण मालूम न थी सघियो। नौशहरो फेरोज़ में मेहरापुर भरिसां गोदो शाख में 2 मासूम ॿार ॿुॾी विया आहिनि। हिकु लाश खे हथ अची वियो आहे। ॿुॾी वियल 4 वरहनि जे अब्दुल रहमान आराइन जो लाश हथायो आहे। हिकु ॿार जी ॻोल्हा जारी आहे। वारसनि जो चवण आहे त ॿारड़ा शाख भरिसां रांदि खेॾंदे ॿुॾी विया आहिनि। ॻोठाणनि पारां पंहिंजी मदद पाण तहत हिकु ॿार जी ॻोल्हा जारी आहे। ऐं गढ़ी यासीन भरिसां घोट साले ईसाणीअ में जवाबदार ज़ाल खे फायरिंग करे क़तल करे छॾियो। जवाबदार शादी खान ईसाणी पंहिंजी ज़ाल रहीमा खे बंदूक जा फायर करे क़तल कयो आहे। मक़तूल औरत जो लाश ज़रूरी कार्रवाई लाइ अस्पताल मुंतकिल कयो आहे। पुलिस जवाबदार खे गिरफ़्तार न करे सघी।
3: सोलर ऐं बैटरी ते डायरेक्ट हले ऐं बाक़ी तमामु पखनि जे मुक़ाबले
1: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
4: हर दिन हर पहर जिंदगी की लहर GAFM 88 नेटवर्क सिंध की आवाज।
5: अक्सर वालदेन ही सवाल कंदा आहिनि त असां जॾहिं हिकु दफ़ो ॿारनि खे पोलियो जा ख़तरा पीआरिया आहिनि त वरी ॿीहर छो पीआरियूं। मुंहिंजो नालो मुफ़्ती मुहम्मद अहमद आहे। त इन जो आसान जवाबु इहो आहे, हीउ ॿार बि असां वटि अल्ला ताला जी हिकु वॾी नियामत आहिनि। ॿारनि जी सिहत जो ख़्यालु रखणु लाज़मी ऐं ज़रूरी आहे। असांजे माहौल में पोलियो जो वायरस मौजूदु आहे। हीउ पोलियो बूस्टर ॿारनि जी क़ुवत मुदाफ़त जे वधाइण में मदद करे थी। 10 साल जी उमिरि ताईं जेतिरा बि ॿार आहिनि उन्हनि खे हीउ बूस्टर जी इज़ाफ़ी खुराक लॻाइणु लाज़मी आहे।
6: खुशखबरी साफ़ ऐं शिफ़ाफ़ पाणी सिहतमंद ज़िंदगी जी ज़मानत।
7: अव्हां जे पंहिंजे शहर मातली में सिंध प्योर ड्रिंकिंग वाटर 1.5 साल खां ख़िदमत करे रहियो आहे। सिंध प्योर ड्रिंकिंग वाटर एतमाद जो नालो मिनरल वाटर ओज़िनेटेड यूरिफिटेड
6: जेको पेश करे थो 330 मिलीलीटर, 500 मिलीलीटर, 1.5 मिलीलीटर पाणी जी बोतल,
7: 6 लीटर पाणी जी बोतल ऐं ॿियूं पाणी जूं बोतलूं मुतारिफ़ कराए रहियो आहे।
6: उन खां अलावा असां वटि रिफिल जी सहूलियत पिण सस्ते अॻिते मौजूद आहे।
7: अव्हां जे एतमाद खे क़ाइम कंदे अव्हां जी ज़रूरत जो ख़्यालु रखंदे
6: ऑफिस हुजे या घर या कारोबार शादी ऐं ॿियनि तकरीबनि लाइ हाणे असां सां राब्तो करियो। असां वटि मातली शहर वासियुनि लाइ होम डिलीवरी जी सर्विस पिण मौजूद आहे। वधीक मालूमात लाइ मोबाइल नंबर 03713023920।
7: एड्रेस सिंध प्योर ड्रिंकिंग वाटर, वेझो सोनेरी बैंक, बदीन रोड, मातली।
0: امڑ سندھ جے سیندھ میں ایک چمکندڑ ستارو
8: دکھوئل انسانیت جی خدمت جو بہترین مثال
0: اماں عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن دے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
8: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی
0: اولاد جو نتھین عورتن جے مخصوص بیمارین ہئیں میں سور چیل میں سور رت جو گھٹ تھین کمزوری عورتن بارڑن جو علاج الٹرا ساؤنڈ کندی آئے نارمل ڈلیوری پن کئی ونجے تھی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آئے
8: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی ودھیک معلومات لائے 2347-3241-230 کیش قسطن تے پری کاسٹ آر سی سی گھرن جو پکیوں چھٹوں لگران لائے خوش خبری چھا اواں چاہیو تھا اواں جے گھرن جو چھٹوں پکیوں ہوجن تے کیش قسطن تے 50 سال گارنٹی ساں چھٹوں لگرایو سیمنٹ جی جالی بلاک سستے میں سستی چھت لگران لائے رابطو کندا خدا بخش ہوسو موبائل نمبر 03002962435 ایڈریس ٹنڈو غلام علی روڈ ماتلی خوشخبری
9: اواں جے پینجے شہر ماتلی میں اواں جو جاتل سنجاتل نظامانی میڈیکل سینٹر راؤ دلمیر گارڈن جے ساموں سلیم کالونی ٹنڈو غلام علی روڈ ماتلی ڈاکٹر عزا مصطفیٰ سی ایم ایچ ہاسپٹل کراچی جی مشہور ڈاکٹریانی اولاد جو نہ تھین عورتن جی مخصوص بیمارین جو علاج بار جو نہ تھین بانج پن
0: ڈاکٹر عزا مصطفیٰ ایم بی بی ایس ریڈیولوجی الٹرا ساؤنڈ جی ماہر ڈاکٹریانی ہانے روزانو مریضن جو علاج کندی یاد رکھ نظامانی میڈیکل سینٹر عوام جی خدمت لائے 24 کلاک کھلیل رہندو نظامانی میڈیکل سینٹر تے او ٹی لیبارٹری فارمیسی جی سہولت موجود آہے نظامانی میڈیکل سینٹر تے نارمل ڈلیوری سستے اگ تے کئی ونجے تھی ودھیک معلومات لائے ایڈمن نانا سولنگی موبائل نمبر 2301-3443-842
10: ماتلی کے ہو تو آواز بھی ماتلی کی ہے
4: سنتے رہو جی ایف ایم 90.4
11: چھاواں پینجے کاروبار جی ترقی لائے سوچے رہا آیو
8: تو پوئے جی ایف ایم 90.4 مان ایک اڑو ایف ایم ریڈیو آئے
11: جے کو ہلے تو بنا بریک ہے مسلسل
8: ہاں گوٹھن شہرن پرے پرے تائیں بدھو ویندڑ ریڈیو جی ایف ایم ماتلی بدین
11: بس پو ہانے کھنو فون پینجے اشتہار ہلائن لائے
8: اساں جے اسٹیشن مینیجر یونس بکاری ساں ہن نمبر تے رابطو کندا
11: 03132525786
8: جی ہاں 2301-3525-786
11: جی ایف ایم ریڈیو نیٹورک
8: سندھ جو آواز